0: इतना पीछे पीछे क्यों रहती हो?
1: आगे जाऊंगी तो सबको डैंड्रफ दिखेगा, सब मजाक उड़ाएंगे।
0: अब एग और योगर्ट के साथ तुम रहोगी आगे और डैंड्रफ रहे 100% पीछे।
1: सिर्फ मैं रहेगी आगे बस।
0: नया लाइफ बॉय एंटी डैंड्रफ शैम्पू, पहली बार एग एंड योगर्ट के साथ। अब बालों से 100% खुश्की जाए, आगे बढ़ने का कॉन्फिडेंस आए। लाइफ बॉय एंटी डैंड्रफ शैम्पू विथ योगर्ट एंड एग, 100% आगे बढ़ो बिना रुके।
2: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय आज ही हायर मिनी LED टीवी लाइन और स्टेडियम का माहौल घर में बनाए।
3: Like us on facebook.com/FM247365.
4: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کرتی ہیں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
5: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
6: FM 100،
2: 31 سال FM 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
6: السلام علیکم پاکستان۔

0: अगर आप हैं ड्राइव कार, बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें, प्लैटिनियम स्टेटस मेंटेन करें और 5 फेयर अर्निंग्स के साथ 2500 से ज्यादा इनाम।
1: इंट्रासिव एक टेक्नोलॉजी प्लेटफॉर्म है जो यूजर्स को इंडिपेंडेंट ड्राइवर से कनेक्ट करता है, ट्रांसपोर्ट सर्विस प्रोवाइड नहीं करता। ड्राइवर्स के एक्शंस की जिम्मेदारी इन ड्राइव पर नहीं होती। इस मुकाबले में शराकत टर्म्स ऑफ यूज और कैंपेन TNCs को तस्लीम करना है।
2: This program is brought to you by
3: Higher T3 AC Expert, Extreme T3 Inverter for Extreme Heat. Higher
4: and aaj hi Higher Mini LED TV line aur stadium ka mahol ghar mein banaye.
5: And
6: Higher ka naya no frost IoT refrigerator, twin inverter technology jisse mile maximum cooling aur energy saving. No frost, no worries.
5: And
7: MCB Bank for life.
2: FM 100. Like us on facebook.com/FM247365.
8: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنے، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔

0: This program is brought to you by
1: AGS Tubular Dikhaye Kaam, AGS Tubular Battery, Dil Ko Hai Aaram,
2: and Cool King Hair Oil, Jaise Chalta Phirta AC,
3: and Aajhi, Higher Mini LED TV Line, aur Stadium Ka Mahol, Ghar Mein Banaye.
4: And अगर आप हैं इन ड्राइव कार बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें
5: एंड लाइफ बॉय एंटी डैंड्रफ शैम्पू विद योगर्ट एंड एग 100% आगे बढ़ो बिना रुके
6: एंड MCB बैंक फॉर लाइफ
7: एंड लिव लाइटर हैव अ वेट मैनेजमेंट कॉन्वर्सेशन विद योर डॉक्टर टुडे
8: एंड फिनिक्स लगा और भूल जा फिनिक्स लगा और भूल जा
9: Like us on facebook.com/fm247365
10: FM247365
11: توہین رسالت نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے سوشل میڈیا جیسا کہ یوٹیوب ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے سائبر کرائم ونگ پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں ذمہ دار شہری بنے میڈیا انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے

0: It's 8:45 PM. This time check is brought to you by Phoenix Batteries.
1: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
2: अब तमाम सरकारी इदारों की पेमेंट्स जैस कैश ऐप से आसानी होंगी, जैसे FPR टैक्स, ट्रैफिक चालान, पासपोर्ट फी, गाड़ियों के टोकन टैक्स या नादरा फी, घर बैठे जैस कैश से। तो ना कोई दफ्तरों के चक्कर और ना कोई टाइम का ज़िया, क्योंकि तमाम सरकारी इदारों की पेमेंट्स के लिए जैस कैश है ना।
3: 100 FM.
4: Apple, Samsung and Nothing phones on easy installments. You heard that right. Postpay by Jazz Handset Installment Program ke saath aaj hi apna naya premium 5G handset hasil kare. Aur payment 12 mahino ke aasan installments mein. Visit your nearest Jazz Experience Center today and get your latest smartphone. Let go with Postpay by Jazz.
3: 100 FM.
5: Ab milenge tamam network ke loads aur packages ek app par. अभी जैज कैश डाउनलोड करो, पाओ इंस्टेंट लोड, एक्सक्लूसिव ऑफर्स और डिस्काउंटेड पैकेजेस, वो भी बिना किसी रिटेलर के। आसान और इंस्टेंट पैकेज एक्टिवेशंस के लिए जैज कैश है ना।
0: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
6: हायर कन्नैया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर, ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग, नो फ्रॉस्ट नो वरीज।
0: This public service message is brought to you by FM 100. रात में गाड़ी चलाने के दौरान तेज रोशनी देने का मतलब ऐसा ही है जैसे दिन के वक्त हॉर्न बजाना। इसका गैर जरूरी इस्तेमाल मत कीजिए। ट्रैफिक कवानीन की पाबंदी कीजिए।
7: बैन अल-अक्वामी सफर पर रवाना होने वाले मुतवज्जो हूँ, ऐसी ऑनलाइन एप्स और प्लेटफॉर्म से इज्तनाब करें जो पैसों की इवज किसी नामालूम शख्स का सामान आपके अपने सामान के साथ ले जाने के लिए करें। यह आसान कमाई का तरीका तो नजर आता है, लेकिन हकीकत में खतरनाक जाल है। मंशियात फरोश इन्हीं तरीकों को इस्तेमाल करके मंशियात स्मगल कर रहे हैं। याद रखिए, अगर आपके सामान से मंशियात बरामद हुई तो कानूनन इस जुर्म के जिम्मेदार सिर्फ आप होंगे। खबरदार, किसी अजनबी का सामान दौरान सफर अपने साथ ले जाना आपके लिए खतरनाक हो सकता है।
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
8: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے۔ صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے۔ اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں۔ ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں۔ پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں۔ گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں۔ لمبی آستین والے کپڑے پہنیں۔ مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں۔ یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے۔ ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت۔
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
3: ایف ایم 100 لائک اس آن فیس بک ڈاٹ کام سلیش ایف ایم 24/7/365 ایف ایم 24/7/365
9: Today's hit music.

میرے تجربات سے میں گزر چکا ہوں. میں نے بڑی اچھے ایسے ایسے بھی دوست دیکھے کہ جو شاید آدمی سمجھے کہ شاید میرے لیے مر مٹیں گے یہ, مگر وقت آنے پر مر مٹتے نہیں, مار کے مرنے کو تیار ہو جاتے ہیں, مر مٹنے کو نہیں مارنے کو تیار ہوتے ہیں, ڈسنے کو تیار ہوتے ہیں. پتہ نہیں چلتا زندگی کے کہتے ہیں بے شمار معاملات میں کبھی کبھی ایسے یقین کہیں نہ کہیں زندگی میں آپ سب کے ساتھ بھی ہوا ہوگا, کہیں نہ کہیں ایسے لوگ ایسے دوست ایسے احباب ایسے رشتے دار بھی ہمارے درمیان موجود ہوتے ہیں, ہمارے ارد گرد موجود ہوتے ہیں, بالکل ہمیں احساس ہی نہیں ہوتا کہ یہ کہ ہم سمجھتے ہیں کہ شاید یہ ان سے اچھا ہمارے لیے کوئی ہے ہی نہیں. اف ہم ان کی مثالیں لوگوں کو دیتے ہیں, نہیں بھائی وہ ایسے ہیں وہ ایسے ہیں, اور جب کبھی وقت پڑ جائے خدا نخواستہ پھر دیکھو کہ وہ کیسے ہیں وہ کیسے ہیں وہ ایسے نہیں وہ ایسے ہیں. تو یہ ساری چیزیں جب پتہ چلتی جب وقت پڑتا ہے, ورنہ آپ کو پتا کہ نارملی تو ہر چیز سامنے ہے. اب ہر شخص آپ سے مسکرا کے مل رہا ہے, کیسے پتا چلے گا کہ یہ اس کی شخصیت کے پیچھے اس چہرے کے پیچھے دوسرا چہرہ کون سا ہے اس کا, کیسے آپ جانیں گے, نہیں جان سکتے. مگر وقت استاد ہے, وقت ایک بہت بڑا استاد ہے کہ وہ آپ کو سب کچھ سکھاتا ہے, سب کچھ, اور سب کے چہروں کو نمایاں ایسے مطلب ایسا وہ استاد کے ساتھ ساتھ تو ایسا شیمپو بھی ہے کہ سب کے چہرے کو دھوتا چلا جاتا ہے جب وقت پڑتا ہے, وہ یہ سب کے چہرے کو دھو دیتا ہے, سب کی دو ہی شخصیتوں کو نکال کے باہر کر دیتا ہے کہ یہ یہ یہ لوگ ہیں جن کے لیے تم مرے مرے جا رہے تھے, جن کے لیے تم مٹ رہے تھے, جن کے لیے تم پتہ نہیں کیا کیا کر رہے تھے, دیکھو یہ لوگ ہیں. تو یہ ناصر کاظمی کہتے ہیں کہ دیار دل کی رات میں چراغ سا جلا گیا, دیار دل کی رات میں چراغ سا جلا گیا, ملا نہیں تو کیا ہوا, ملا نہیں تو کیا ہوا, وہ شکل تو دکھا گیا. دیار دل کی رات میں چراغ سا جلا گیا, ملا نہیں تو کیا ہوا, وہ شکل تو دکھا گیا. وہ دوستی تو خیر اب نصیب دشمنہ ہوئی, وہ دوستی تو خیر اب نصیب دشمنہ ہوئی, وہ چھوٹی چھوٹی رنجشوں کا لطف بھی چلا گیا. وہ دوستی تو خیر اب نصیب دشمنہ ہوئی, وہ چھوٹی چھوٹی لذتوں کا رنجشوں کا لطف بھی چلا گیا. یہ واقعی بات ماضی اور حال کی ہے, یہ جو شعر خاطر ماضی اور حال کے لیے کہ وہ دوستی تو خیر اب نصیب دشمن, جو پہلے دوستی ہوتی تھی اب کہاں ہے, اب تو صرف خواب بن چکی ہے, خیال بن چکی ہے, کہاں وہ دوستی اب کہاں. کہ پہلے جب ایک دوسرے کا احساس کرتے تھے ایک دوسرے کے لیے, پتہ نہیں کہاں جب گاؤں دیہاتوں کا سلسلہ ہوتا تھا, یہ اتنے رابطے یہ کمیونیکیشن کی جو سہولتیں میں آج ہیں یہ ہمارے پاس نہیں تھیں, ہمارے آبا اجداد کی بات نہیں تھی, یا ہم جب چھوٹے تھے ہم جب دیکھتے تھے کہ لوگ ایک دوسرے کے لیے پتہ نہیں کیا کچھ کر جاتے تھے, اپنے گھر کو بیچ دیتے تھے, اپنے سامان کو بیچ دیتے تھے کسی کی مشکل کو حل کرنے کے لیے, اپنے دکھوں کو بھول جاتے تھے, کسی پر خرچ کرتے تھے, اپنی بیماریوں کے پیسے دوسروں پر لگا دیتے تھے, یہ بھول کر کہ یہ اس کی ضرورت مجھے بھی ہے. مگر آج اپنی ضرورت تو اپنے پاس ہے, یہ کوشش کرتے ہیں دوسرے کی بھی اپنا ہمارے پاس آ جائے, وہ مرتا تو مر جائے ہماری بلا سے, مگر ہمارا الو سیدھا ہونا چاہیے. تو یہ آج کی بات ہے, اور یہ شعر واقعی آج کی بات ہے کہ اب وہ چھوٹی چھوٹی پہلے جو آپس کے تعلقات ہوتے تھے چھوٹی چھوٹی باتوں میں چھوٹی چھوٹی رنجشیں, روٹنا منانا, لوگ ذرا سی بات پہ روٹ گیا تو اس کو منانے کے لیے بندہ جا رہا ہے, اس کے بیٹھ گیا نہیں یار بس تو بات چھوڑ یار یہ چھوڑ یہ کر وہ کر سب کچھ, اب یہ آج یہ بات ہی نہیں ہے. آج ان باتوں سے تو بالکل ہم بالاتر ہو چکے ہیں, ہمارے تو خوابوں میں بھی یہ چیز ہم نہیں رہی. اور پھر آج کی جو جنریشن ہے نا جین زی جس کو ہم کہتے ہیں, وہ تو ان چیزوں سے ویسی الگ ہے, ان کے یہاں تو بس اب تو یہ بس ٹک ٹک ٹک ٹک ٹک ٹک ٹک ٹک ختم, یہاں نہیں ختم, نہ کھانے کی فکر, نہ بڑے پینے کی فکر, نہ یہ نہ وہ, نہ رشتہ کرنے کا, نہ کوئی تعلق, نہ کوئی ادب, نہ احترام, بس سب چیز ایک وزیر رہ گیا. تو یہ اب وقت کے ساتھ ساتھ آج ہی دور ہے, تو آنے والے دور میں کیا ہوگا یہ سوچیں. یہ آج کا دور تو پھر بھی چلو تھوڑا بہت تو ہم برداشت کر رہے ہیں کر لیں گے, مگر
ये आगे जाएंगे, जब ये हमारी नस्लें आगे बढ़ेंगी तो क्या होगा। आज हम तो कम से कम अपने पिछलों को याद करते हैं, उनका जिक्र कर लेते हैं, उनकी बात कर लेते हैं। ये जब आगे बढ़ेंगे हमें याद करेंगे नहीं करेंगे, मुश्किल है, नामुमकिन सी बात है। वो दोस्ती तो खैर अब नसीब दुश्मना हुई, वो छोटी छोटी रंजिशों का लुत्फ भी चला गया। जुदाइयों के जख्म दर्द जिंदगी ने भर दिए, जुदाइयों के जख्म दर्द जिंदगी ने भर दिए। तुझे भी नींद आ गई मुझे भी सब्र आ गया, तुझे भी नींद आ गई मुझे भी सब्र आ गया। पुकारती है फुर्सतें कहां गई वो सोबतें, पुकारती है फुर्सतें कहां गई वो सोबतें। अब देखिए ये फिर वो बात आ गई कि पुकारती है फुर्सतें कहां गई वो सोबतें। पहले ये तो ये सब चीजें पहले होती थी, जब फुर्सत होती थी सब मिलकर बैठते थे और सब मिलकर गपशप होती थी, एक दूसरे का ताल्लुक जानते थे, एक दूसरे के दुख सुख का एहसास करते थे, एक दूसरे के बारे में जानने की कोशिश करते थे, एक दूसरे के चेहरे को पढ़ लेते थे, कहने की जरूरत ही नहीं पड़ती थी। और आज आप चेहरे को पढ़ने को छोड़ बता भी दे तो अगला कान बंद कर लेगा, आंखें बंद कर लेगा। तो ये कोई ऐसा दौर ही, अब तो दौर ही ऐसा है। पुकारती है फुर्सतें कहां गई वो सोबतें, जमीन निगल गई उन्हें कि आसमां खा गया, पता नहीं कहां गई। अब तो तमाम चीजें चली गई हैं, गायब हो गई हैं, पता नहीं चली कहां गई वो सब सोबतें, वो दोस्ती हैं, वो ताल्लुक, वो फुर्सतें। अब कहां, अब तो फुर्सत होती है तो मोबाइल लेके बैठ जाते हैं, पता ही नहीं चलता, इसके अलावा कोई काम ही कोई नहीं होता। ये सुबह की सफेदियां, ये दोपहर की जर्दियां, ये सुबह की सफेदियां, ये दोपहर की जर्दियां, अब आ गए, अब आईने में देखता हूं, अब आईने में देखता हूं मैं कहां चला गया, अब आईने में देखता हूं मैं कहां चला गया। और वाकई आज जब हम आईने के सामने खड़े देखिए हम यार वही है, वो कौन थे जो पहले, जिन जब ये हम जिस बात दौर की बात करें वो दौर, वो कौन लोग थे यार, ये हम है तो भाई वो कौन लोग थे, वो भी हम जैसे थे, फिर आज ये सब कुछ क्यों नहीं है। ये किस खुशी की रेत पर गमों की नींद आ गई, ये किस खुशी की रेत पर गमों को नींद आ गई, वो लम्हा किस तरफ गई, वो लहर किस तरफ गई, ये मैं कहां समा गया। ये किस खुशी की रेत पर गमों को नींद आ गई, वो लहर किस तरफ गई, ये मैं कहां समा गया। गए दिनों की लाश पर पड़े रहोगे कब तक, गए दिनों की लाश पर पड़े रहोगे कब तक। अलम कशो उठो, अलम कशो उठो कि आफताब सर पे आ गया, अलम कशो उठो कि आफताब सर पे आ गया। मिला नहीं तो क्या हुआ, मिला नहीं तो क्या हुआ, वो शक्ल तो दिखा गया, मिला नहीं तो क्या हुआ, वो शक्ल तो दिखा गया। वो दोस्ती तो खैर अब नसीब दुश्मना हुई, वो दोस्ती तो खैर अब नसीब दुश्मना हुई, वो छोटी छोटी रंजिशों का लुत्फ भी चला गया। पुकारती है फुर्सतें कहां गई वो सोहबतें, पुकारती है फुर्सतें कहां गई वो सोहबतें, जमीन निगल गई उन्हें कि आसमान खा गया, जमीन निगल गई उन्हें कि आसमान खा गया। ये किस खुशी की रेत पर गमों को नींद आ गई, ये किस खुशी की रेत पर गमों को नींद आ गई, वो लहर किस तरफ गई, ये मैं कहां समा गया, ये मैं कहां समा गया। मिला नहीं तो क्या हुआ, मिला नहीं तो क्या हुआ, चिराग सा जला गया, शक्ल तो दिखा गया, लुत्फ भी चला गया, सब्र भी आ गया।